0: आकाशवाणी का ये रामपुर केंद्र है। सुबह के 9:30 हुए हैं। पेश खिदमत है उर्दू प्रोग्राम।
1: उनका जो फर्ज है वो अहले सियासत जाने, उनका जो फर्ज है वो अहले सियासत जाने, मेरा पैगाम मोहब्बत है जहां तक पहुंचे। और इसी पैगाम मोहब्बत के साथ आपके प्रोग्राम की मेज़बान रबाब अंजुम आपकी खिदमत में हाजिर है। सलाम सुबह कबूल कीजिए। समय इंसान दुनिया में मुख्तलिफ ममालिक मुख्तलिफ खित्तों में रहता है और हर मुल्क की सरकार, हर मुल्क के जो इंतज़ामिया है वो अपने मुल्क के बाशिंदों के लिए कुछ ना कुछ ऐसा मंसूबा बनाती है जिससे उनके तरक्की की राहें हमवार हो सकें, उनकी आम जिंदगी के जो मसाइल हैं वो हल हो सकें और उनकी फलाह बहबूद का काम हो सके। हमारा मुल्क हिंदुस्तान दुनिया का सबसे बड़ा जमहूरी निज़ाम वाला मुल्क है। हमारे यहाँ भी अब तक जितनी सरकारें रहीं आज़ादी के बाद से, सभी ने अपने अपने दौर में अपने मुल्क के अवाम और ख़ुसूसन अक़लियतों की तरक्की के लिए, उनके फलाह बहबूद के लिए कुछ प्रोग्राम तरतीब दिए, कुछ मनसूबाबंदी की और हर सरकार ने उसे अलग अलग नाम दिए। कभी 20 निकाती प्रोग्राम, कभी 10 निकाती प्रोग्राम। हमारी मौजूदा सरकार ने भी 2006 में इंतजामी उमूर संभालते हुए अकलियती उमूर के लिए 15 निकाती प्रोग्राम तरतीब दिए और उन्हें नाफिज किया। इस हुकूमत का ये 15 निकाती प्रोग्राम एक जामे प्रोग्राम है जिसमें हिस्सा लेने वाली वजारतों, महकमों की मुख्तलिफ स्कीमों और पहलुओं का अहाता किया गया। इस तमाम मनसूबाबंदी का मकसद इस बात को यकीनी बनाना है कि यहाँ की अकलियती बरादरियों के कमज़ोर तबकात को मुख्तलिफ सरकारी फलाही स्कीमों के फवाइद पहुँचाए जाएं और वो भी मुल्क की मजमूई समाजी और इक्तिसादी तरक्की में हिस्सा लेने के बराबर के हकदार हों। इन 15 निकाती प्रोग्राम में जो स्कीमें शामिल हैं वो तालीम और रोज़गार से जुड़ी हुई ज़्यादातर हैं। इसका मकसद तालीम के मौके में इजाफा है जिसमें अकलियती तलबा के लिए स्कॉलरशिप्स हैं, तालीमी मेयार को बेहतर बनाना है, स्कूलों के बुनियादी ढांचों में तब्दीली लाना है, माशी सरगर्मियाँ हैं, रोज़गार पहुँचाने के ज़राए हैं, आसान शर्तों पर कर्ज़ों की फराहमी है, सरकारी और निजी शोबों में रोज़गार के मसावी मौके फराहम कराना है, रहाइश और बुनियादी सहूलियात आवाम तक पहुँचाना है, आवाम के दरमियान फ़िरक़ेवाराना हमाहंगी को फ़रोग देना है। ये स्कीमें जो नाफिज की गई हैं ये खसूसन 6 अकलियती बरादरियों के लिए हैं जिनमें मुस्लिम, सिख, ईसाई, बुद्ध, पारसी और जैन हैं। इस सिम में हमने बात की टेलीफोन के जरिए एक ऐसे शख्सियत से जो कि सरकारी बहुत से प्रोजेक्ट्स पर काम भी करते हैं और सरकार की बहुत सी स्कीमों से बखूबी वाकिफ हैं। वो हस्ती हैं जनाब फैसल शाह खान। हमने इनसे टेलीफोन पर वज़ीर आज़म के 15 निकाती प्रोग्राम के बारे में बात की और वो बातचीत हम आपको सुनवा रहे हैं। फैसल शाह साहब, इस्तकबाल है आपका हमारे इस प्रोग्राम में।
2: जी।
1: फैसल साहब, आप बहुत से सरकारी प्रोजेक्ट्स पर काम करते हैं और बहुत सी चीज़ें आपके नज़र में रहती हैं। हम आपसे जानना चाहेंगे कि हर दौर में ही तमाम सरकारों ने अक़लियतों की फलाह बहबूद के लिए कुछ मनसूबाबंदी की, हमेशा कुछ प्रोग्राम चलाए। मौजूदा सरकार में वज़ीर आज़म का जो 15 निकाती प्रोग्राम है اس کے بارے میں آپ ہمارے سامعین کو ذرا بتائیں کہ اس میں کیا کیا چیزیں ہیں اور کن کن اقلیتوں کے لیے یا کن کن برادریوں کے لیے یہ پروگرام ترتیب دیا گیا.
2: جی جیسا آپ نے بتایا کہ ویسے تو سبھی جو بھی پہلے سرکاریں رہی ہیں اور موجود رہی ہیں انہوں نے ان لوگوں نے اپنے اپنے حساب سے سب نے جیسے بھی کیا ہے اقلیتوں کے لیے, لیکن موجودہ سرکار بھی جو ہے وہ کافی اچھے پروگرامس اور یہ اپنا ہمارے وزیر اعظم صاحب کی نگرانی میں چل رہے ہیں اور ان کے مارگدرشن میں کہیے تو اس میں کافی ہیں. اس میں جیسے آپ کی مولانا آزاد فیلوشپ پروگرام ایک ہے
1: جی, اور
2: ایک اس میں یہ ہوتا ہے آپ کے ہنر ہارٹ کا بہت اچھا رہا ہے اس میں جو لگا جاتے ہیں جگہ جگہ جو لوگوں کا جو آرٹیزنس تھے یا ہر شلپی ہے کہتے ہیں
1: جی جی جی
2: پروموشن کے لیے یہ بہت اچھا پلیٹ فارم رہتا ہے
1: کیونکہ
2: وہ بنا دیتا ہے. مان لیجیے جیسے رامپور میں یہ چھوٹی چھوٹی چیزیں وائلن کا تھا ہے جیسے کام ہے یا بہت سے لوگ پتنگ کا ہے بناتے ہیں
1: جی
2: اس میں آتا ہے یا زری دردوزی کا ہے یہ ہے یہ لوگ جو ہیں کیونکہ بیسیکلی یہ بڑا ہینڈ ٹو ماؤتھ والا معاملہ ہوتا ہے ان لوگوں کے ساتھ ان کو پروموشن نہیں ہو پا رہا تھا لیکن یہ ہنر ہارٹ کی جو اسکیم ہے
1: جی
2: اس کے لیے اپنا وہاں پر لگاتے ہیں اور ان کا جو لوگ جو وزیٹرس ہیں وہ بھی ان کا وہ خریداری بھی کرتے ہیں اور باقی جو بائرس آتے ہیں ان کو آرڈرز وغیرہ بھی ان کے ذریعے یا جو بھی اسکیمیں ہیں سرکاری ان سے جڑتے ہیں, ان سے پہچان ہوتی ہے ان کی.
1: یعنی دستکاری کا جو ان کا کام ہے اپنا ہاتھ کا ہنر ہے اس کو سامنے آتا ہے وہ اور اس کو راستے ملتے ہیں,
2: راستے ملتے ہیں ان کے ذریعے ان کی ترقی ہوتی ہے. مان لیجیے جیسے یہاں سے جو ضلع ادیوگ کیندر ہے ان کے ذریعے ہی سب چلتے ہیں تو یہ لوگ جو دلی میں لگتا ہے انٹرنیشنل ٹریڈ فیئر
1: جی جی
2: تو وہاں جیسے یو پی کا ہمارا ہے تو یو پی پویلین ہے یا اور بھی اسٹیٹس کے وہاں پر اسٹال آتے ہیں
1: جی
2: تو وہاں پہ ان لوگوں کو موقع مل سکتا ہے. یہ لوگ کوشش کرتے ہیں تو چلے جاتے ہیں کچھ لوگ, تو ایک اچھا وہ ملتا ہے اور ان کے کام میں بھی ترقی ہوتی ہے اور ان کے ظاہر ہے بھائی مالی حالات بھی اس سے اور
1: بہتر ہوتے ہیں. بالکل جی.
2: اور ان کے علاوہ یہ ان کی غریب نواز ایک روزگار یوجنا ہے.
1: اچھا.
2: اور نئی منزل کر کے جو ہوتی ہے اس کے اندر اس میں آتی ہے اقلیتوں کے لیے.
1: اچھا.
2: اس سے زندگی بہتر بنانے کے لیے ان لوگوں کو کافی ہیلپ ملی ہے
1: جی.
2: اور تعلیم کے لیے سے لوگوں کے پاس پیسہ نہیں تھا تو اس میں اسکالرشپ سے ان کو ہیلپ مل جاتی ہے کافی
1: جی.
2: اور ایک سول سروسز میں جانا چاہتے ہیں
1: جی جی
2: تو اس میں کافی ہیں, اس میں بھی کوچنگ کی ہیں اسکیم ہیں یا نئی اڑان اس میں بھی تیاری کا موقع ملتا ہے.
1: اچھا.
2: باہر جا کر بھی ودیش میں بھی تھوڑا سا آپ ملک کے باہر جا کر بھی جو ہے وہ تعلیم حاصل کرنے کے لیے بھی اسکالرشپ کی
1: ایسے مواقع ہیں.
2: سبسڈی, ہاں سبسڈی ملتی ہے اس میں.
1: اچھا.
2: اور ایک اس میں ایک اور جو نئی اور جو اچھی چلتی اسکیم جو ہے اقلیتوں کے لیے
1: جی
2: وہ سیکھو اور کماؤ بہت وہ ہے, اس سے روزگار بہت وہ ہے.
1: سیکھو اور کماؤ.
2: ہاں سیکھو اور کماؤ. اب ایک تو روزگار جنہیں آتا ہے وہ تو ہنر ہارٹ میں چلے گئے وہ چلو
1: جی,
2: بنا
1: جی.
2: لیکن جنہیں سیکھنا ہے اور آگے کام کرنا ہے تو اس میں بڑی اچھی اسکیم ہے یہ تو سیکھو اور کماؤ جو ہے اس سے بھی روزگار کے کافی جو ہیں اس میں ووکیشنل ٹریننگ ہوتی ہیں کئی اس میں ٹریڈ ہوتے ہیں الگ الگ ہوتے ہیں. ہاں تو اس میں بڑا اچھا اس کو ہنر مند بنایا جاتا ہے لوگوں کو
1: جی.
2: ان کی کیریئر کاؤنسلنگ بھی جو ہے وہ لوگ جو ابھی این جی او سرکاری وہ ہوتی ہیں
1: میں تو اس میں سیکھو اور کماؤ میں دستکاری والے ہنر ہوتے ہیں یا کچھ ٹیکنیکل چیزیں بھی ہوتی ہیں؟
2: ٹیکنیکل بھی ہوتی ہیں اس میں
1: جیسے کمپیوٹر وغیرہ کے کوئی پروگرام
2: ہوتا ہے اور آپ کے جیسے وہ کارپینٹر والا کام بھی ہے.
1: اچھا.
2: ہاں ایسے جو ہنر ہیں وہ کافی ہوتے ہیں اور یہ سلائی والا ہے اس کا سلائی کڑھائی کا ہے
1: جی جی جی جی جی
2: اس سے بھی جڑتے ہیں اور اچھے اس میں انفراسٹرکچر ہوتا ہے اس کے بعد ہی ایسے ملتا بھی نہیں ہے آسانی سے مگر وہ جن کو مل جاتا ہے وہ سکھاتے بھی ٹھیک ٹھاک ہی ہیں.
1: فیصل صاحب آپ نے بہت ساری